0: क्या आप अपनी पूरी जिंदगी दांव पर लगाएंगे? एक पैकेट, एक डील और फिर पुलिस, हथकड़ियां, अदालत और जेल, और इसके बाद बदनामी, टूटे हुए रिश्ते और बर्बाद मुस्तकबिल। मंशियात का कारोबार किसी को कामयाब नहीं बनाता, ये सिर्फ दो चीजें देता है, जेल और बर्बादी। अपनी जिंदगी को जुर्म की कहानी नहीं, कामयाबी की मिसाल बनाए।
1: एक कौम, एक मंजिल, मंशियात से पार, पाकिस्तान।
2: کلا تخنن پرختیخ کل اخکاری
3: اسماخ کلی با ولی نخکارم چه کلا نمی صفات پیٹی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
2: وی اللہ دوم را زر سنگا
3: اسماخ صفات پیٹی کریم یو هر بل او مایری پروڈکتی چه پانچ دن استعمال اول سرا زما دا مخنا دا غنی مسلی ختم شوی
2: واہ بیا ہو زہم غانم چه زما مخ ستا پشان خیست شی کلا اس دارا تا ویا چ صفات بیوٹی کریم با منگتا چرت ملوی گی
3: صفات بیوٹی کریم بستا ستا ہر کاسمیٹکس ان جنرل سٹور کی پا آسانی سرا ملوی

0: तबे कहना चाहिए शावोल के बिल्कुल शावोल बाजूर स्तर दे का वड़ी का
1: बाजूर यानी सखाली से टिकाने ना ली कहना चाहिए तो खुपदा ये दिन आप आगा से तभी पदा से दियारश कर जीत भी दाखल को चाकर तारुशी
0: हाँ ना बेतो से ची मतलब दा से लगाए सीता शॉपिंग का वैसे शायद खाले भी चेता सही चेता नहीं खाले
1: या मकीन तद्रुम
0: अच्छा मकीन तद्रुम में शाह शाह शाह शाह सही सही मकीन तो सूरा लरेदा अच्छा घंटा वानी में घंटा मजा आता है यो जहान मनना खुशोला रोता हो से शाह ओके जी थैंक यू सो वेरी मच जी बिल्कुल दिशा बोलना है रुझाना यो जहान मनना अच्छा जी बिल्कुल वाई कना जी भाई अच्छा जी भाई तो सभी आए ओके जी भाई था वाला मैसेज पढ़ा अभी लश्की वेट रहता हुआ कैसा लश्की टाइम रोता रचता था अभी आतो से मैसेज तरफ ऐसा हो काल था लश्की सो सो काल जी आगो तो जी मुकाबिर को जी अस्सलाम वालेकुम जी कुर्बान सड़े मैसेज सो कुछ खबर के किम जेना फरहान दे कंदे ना जबे को ठीक ठाक अगर फरहान इस डॉक्टर से प्रोग्राम के काल के में फरहान सरेंगे गुलशे ठीक ठाक है
2: अल्हम्दुलिल्लाह
0: शुक्र सही फरहान माशाल्लाह मैं कहते डॉक्टर से प्रोग्राम में देना इलावा हम प्रोग्राम ने और वे अच्छा कल है और वे नो तो पाता वजह राज भाई प्रोग्राम दादी घर में की रूसी सिफात कॉस्मेटिक तरफ ने प्रोग्राम के वे जी का आ से दे रेडियो वाला गवाल हाँ जी हाँ जी हाँ जी
2: प्रोग्राम कर लगा
0: बिल्कुल सिफात कॉस्मेटिक पाकिस्तान तरफ ने बिल्कुल जी मौलाना से प्रोग्राम कवाल होस्ट मौलाना से चिदा अगानिश तदाय से प्रोग्राम कौन सा अच्छा अच्छा अच्छा अच्छा सही फरहान नूर शे ये प्रोग्राम किस तरह से शामिल है कुर्बान इस्तेमाल खड़ी मोदी इस शाम पक इस्तेमाल खड़ी दी माशाल्लाह शाह माशाल्लाह माशाल्लाह ओ दारू तो वे कहना बिल्कुल अवरी दुन की दे हाँ माशाल्लाह आवाज उरी पूछा के हाँ करे के कहना बिल्कुल फरहान दारू तो वे छे रिजल्ट रो तो वशया पखपल अखला रो तो वशया ओ इवा खबर अबल है वका अटोल अवरी दुन की मैं आवाज उर भी कहना बिल्कुल चीन मु इस्तेमाल करी एक्सपीरियंस मोने भी दरवे बिल्कुल रोता मावे शाह यो सड़ाई चा आसे अगर दरवे भी यही कहना गुना था इसी के नमो इस्तेमाल करी बिल्कुल रोता वे छे राज भाई नमो दी इस्तेमाल करी और जदी दावियां छे इस्तेमाल ये कहे डेढ़ शा प्रोडक्ट थी जी फरहान रिजल्ट तो है कुर्बान
2: माशाल्लाह रिजल्ट बिल्कुल रिजल्ट मेरा शोवे दा स्ट्रेस दो माशाल्लाह घर में कोई मुखले इस्तेमाल खड़े तो
0: जी माशाल्लाह
2: जा वो जैतून आई है ना दिया का वही के पके
0: हां हां
2: माशाल्लाह पूछा तो खाना
0: जी जी
2: अस्सलाम वालेकुम हाजी खाना
0: जी जी जी जी माशाल्लाह माशाल्लाह बस दगा से अमीश खदाब ये हो रिदुन को दाचे कल तो से आगा इंतहाब का वे कुशली प्रोडक्ट इंतहाब का ही तो फायदे भी ना रसी
2: कलवंजी शैम्पू दे के मेरा दादा
0: अच्छा जी बिल्कुल कलवंजी शैम्पू से लगा था बिल्कुल रोगड़ा और तो वो खरक बजूर क्या सुनाई सर मिलावशी जी बाइस ग्रेट शॉपिंग सेंटर दा अगेसर वो तो मिलावशी रहमानुल्लाह कॉस्मेटिक्स दा अगेसर तो मिलावशी हाजी हान बदर दुकान दा अगेसर वो तो मिलावशी करक के पछताना है वो कि तो मिलाव बुझे शाह ना फरहान तो ढेरे ढेरे मनना जी कुर्बान खुशोला हो से ऐसा हिजमत पे अठर पे कवे फरहान जी जी वालेकुम अस्सलाम और फरहान ओ तो पता है पिछा दे टांग वाले चिकीम रेडियो दा आगे मन महा आवाज चेदा दी टीम जारी हो सारी दा आगा और दुन की दे हां बिल्कुल आवाज और भी फरहान ओके जी वालेकुम सलाम कुर्बान खुशोला रहता हो से जी फरहान थैंक यू सो वेरी मच जी निकाल खबर जी बिल्कुल खुशोरी दुन खो ता खबर में ओकरला बिल्कुल सिंपल सीधा सीधा खबरें कहो जड़न छे सफा खबरें कहो जी कना हाजी दरवेग रो था नहीं ऐसा अगे सा फायदा नश्ता आसे अखबल गुना था जोन मा से खवाई कचे ता सिफार कश्मीर पाकिस्तान से दा प्रोडक्ट यूज कड़ी हुई एक्सपीरियंस मूवी जी रो था वे जी फुल एक्सपीरियंस उसे शामिल कहे और सदा दे था बिल्कुल कतो से नहीं इस्तेमाल कड़ी तो से इस्तेमाल गए हम अखा इस्तेमाल कही जी माशाल्लाह डेर बेहतरीन रिजल्ट दे रहा दा अगर मतलब टोल शेव ने दी के नाम चिदा दी जिंदगी जरूरियात दी हर इंसान इस्तेमाल अभी जी आका सुबिंदा है आका बिल्कुल तेल दी आका शैम्पू दी ओका क्रीम दी जी फेस वॉश दी जी अभी वक्त जरूरत है नुसरत अभियान छो से सिफात कॉस्मेटिक्स पाकिस्तान दगा प्रोडक्ट चिदा इस्तेमाल गए बेहतरीन रिजल्ट पदर कबीर जी ډیر په مناسب قیمت باندې دي او هر ځای کې به انشاء الله ملاوي شي. ګور یو نیکس کلر جی چې می سره کال لري سوک دې سبو شامل وی جی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
3: سلام
0: جی څوک روزه خبرې کې کیم زینا
3: چټه مې خبرې کوي کړک
0: نه چټه مې وستړی ما شي
3: جنتی
0: شي څنګه شایې او
3: زه ښه شي
0: زه بالکل ٹھیک ٹھاک الحمدللہ جی تھینک یو سو ویری مچ ہو تو ہاں ڈیر ڈیر خوش آمدید دی آیا صحیح صحیح پروگرام میں سر رنگ لاگی صحیح نن جمعہ تھا جمعہ پر اس دغه سے پروگرام بھی شاہ اگے کے سندری نے بھی شاہ آو دته اوس ها اچھا تو ریلی جمعہ
3: پر سندری وکا متن لا نن جمعہ پر سندری نشته کو
0: جی جی جمعہ پر سندری نے بھی شاہ جی صحیح صحیح چوٹھی میں تو سے چکل ہے مطلب پروڈکٹ ضرورت پیچھے تو نرگوڑے بزور نرگوڑے کرک بزور نرگوڑے صحیح صحیح ٹھیک شوالا ہے کندھے کے بزور دشتا اچھا صحیح نہ مو تو پاتے نشتا جکہ میں پشتا نہیں وکڑے کہ نہ مو کندھا سلی دلینا اچھا اچھا اچھا سوری سوری سوری سوری اچھا کر کے اچھا اچھا اچھا باپ کر کے ہو بالکل تب زور کے بیا ہو تو ملا اسی ہر زوئی کے پروڈکٹ ملا ویسے دوائی
3: کرے
0: کے کندی سر مجھے طرح گندا کی جنا نا شا شا شا شا شا موئی سے کندی لاون دے مطلب پکے خاتو شی خو خاتو کی جنا وی شیو رہے شا نا نا مو دا در تٹے رہے وی شیو رہے شا صحیح دا صحیح دا موئی سے ودرا لاون دے مطلب خاتو شی خبرو کی خو خاتو کی جنا وی شیو اس تک راش لے شا صحیح دا تو تھی دامی ریڈیو بش واشا اوکے میں بس سوری بالکل ٹائم رو سر ڈیر کام دا مسرت تے نہ گوڑا نور اور دن کی ہر سی صحیح دا ہے
3: بس ایتھنگ
0: کو کی سوم آواز ور غوتلو تے سلام دا اوکے بس اوکے جی ٹھنگ کو اور دن کو سلام دعا جی بالکل خام ہا جی دا چے کرک تیم رو سر لسنر دی کنا اگا چے کنا ہر سی جی ٹھانک چی سمرہ ہاں اگر ریدون کی دیا گوتا خاما ہاں ویلکم ہر کلی چی دا کوئی زکر چی ٹھانک زکر ہمیشہ میں دادی مجھ ملمانے دی شاہ نیکس یو کلر شاہ ملو جی چی مشاہ کال لاری سوک دی جی اسلام علیکم جی والیکم السلام چی مشاہ سوک خبر کی کم زینا جی جی اوز دی روسی خو دیر کام ورسی اے گزارا کبھی سوک دوسا خبر کبھی کم زینا جی جی اوز دی روسی تا خبر وکا ہلو اچھا انہیں درزی لشک پل زائے چینج کا کی دیشی آواز در شی ہلو تیر معذرت سرا خورکے بالکل تو سی سرا آئی تینک جی سگنلی چی دا آگا چار نے کبھی جی تو سی ساتھ نویر کی یونیس کلر گورن جی چی موسرا کال لاری سوکتے جی السلام علیکم ورحمت اللہ وبرکاتہ جزاک اللہ چی موسرا سوک خبری کی خورکے میں کم سنا اوکے جی زما خورے تا پکر کے او صفات کا سمجھ دا پروگرام کے ڈیڈ ویلکم خورے کے می سنگ دا خدا زبر کو ٹھیک ٹھاک الحمدللہ اچھا خورے کے دار تو وے کنا چھ ٹانگ کے زما بده جب من مطلب اس کو میں خیر لگا بدل لگ رہا تھا سر کنا مجھے چھ پلا کہ میں خطا کہ جب دا پگی من ٹانگ کی تو سے پیش ہے ماشاء اللہ ماشاء اللہ ماشاء اللہ ما جی چرتا مطلب دا سے باقی سب بدل بدلنے بھی کنا دا سے نہ جی تو سے بے پیش ہے نا اچھا اچھا اچھا اور رکھے یو جہان ماننا ہے پروگرام کے سر سر شامل ہوئے ہاں جی ہاں جی اچھا اچھا اچھا اچھا صحیح صحیح بالکل جی تاسو میسج راغلې او تاسو ویلې وو چې غزل زار شو چې کومه کوي هغه کایندي بھائی ته ټانګ باندې خو چې موږ ټانګ باندې خاورې دل شو کنه صحیح دی بس دغه سی پروګرامونو الته کې لکه کله کله ګوشي ګوشي ټایمینګ وی کنه خو بیا به هم کوشش کوو صحیح ده شاہ صحیح رائے بالکل دے مندے بو پشتنے وکو کنا بالکل ڈسکشن بے وکو کچھے تے داسی مکاپا کے برے بے دلائے خام خواہ انشاءاللہ دے مندے بو غور و فکر وکو صحیح دا خورکے مطلب دادی چیتا مطلب استعمال کری یا ملاوی جی نہ ملاوی جی سا ایکسپیرینس جی استعمال کر اوکے جی وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ تھینک یو سو ویری مچ دیمو خور جی دے ٹانک نا یو جہان مننا تھینک یو سو ویری مچ خوشولا رو تو

اوکی جی تاسو ولا میسج چې دغه ټایم سره ډیر کام پوتې دا زر زر بیا میسجونه پوتې شي کنه بیا ورېدون کې ګیلا کوي زر زر دې تاسو میسج دی هغه کوشش کوم چې ریډ کړم چې میسج نه پوتې نشي کنه چې بالکل خوش اورېدون کو بالکل صفات کاشمیر پاکستان جسم رحم پروډکټ دی هغه شیمپو داسي هغه هربل سکن سپری دی صفات کې هغه نه علاوه چې بالکل هربل آئل زیتون دی چې نوغاتو سے استعمال والا ہے جی خپل سراؤنڈنگ کی جی پشتنا ہے وکے خام مہاب انشاءاللہ آغا موجود بھی جی او کبھی اہم چی تو استا اچھے تکی موجود نہیں بھی کنا نو بالکل چی موت بدی نمبر منہ ہاتھ اسے پروگرام کے ویلے سے اغینا علاوہ جی بالکل صفات چی کم کاسمیٹس پاکستان پر ہیلپ لائن نمبر دے کنا اغی منہ جی بالکل تو سے خبر کولے سے جی صفات کاسمیٹکس پاکستان ہیلپ لائن نمبر جی 0313-9765-0005 جی مزید کاش بھی پروگرام کے نئے پروگرام کے نشے شامل والا ان شاء اللہ کا زندگی اور باقرا سبو تو بویو زلیبیات اس طرح پروگرام کی ملاقات کی جی 11-12 بجے پورے صفات کاسمیٹکس پاکستان نگر پروگرام پروگرام نم دے دخلا راز متویل کی جی راز کے ہمدر جی بیا تو سے کاش آغاز شامل ہوا جی زر زر تو سے میسج ملے یو نظیر سے آغاز چما وائی چھا آئے مہینہ افریدی بھائی پیچی تھا امی ہم پروگرام ہوا ری کنا بیا باز امی تو وائم کنا چھے دا اچھا ہوئی دا کلا شو تا رازی کنا ودی تا تل نظر باس کنا پیچی وائی مجھا پیچی مجھا دی پہ نظر نکوشا ان افریدی یو جہان منانا جی اللہ بخیر کے ویسا بالکل خیان دی سیدھی کنا آغا کلا ہاں بالکل پنون مندی اگو نظیر نہ لگی سا تینک یو ہنا افریدی دے موخور جی یو جہان مننا ہے بھائی جی ہیلو بھائی آنکھے سے ہو بھائی آپ اتنا ہفا ہفا کیوں ہوتے ہو بھائی فرسٹ یا ریزلٹ کا کچھ پتہ ہے بھائی ہر کسی کے دل میں ارمان نہیں ہوتا ہر کسی کا دل مہمان نہیں ہوتا پر پر سمجھو اس کا جینا آسان نہیں ہوتا ویسے ٹول حال سویٹ لسنر تھا سکون والا سلام آؤ بھائی آج میری برتھ ڈے بھی ہے اوکے جی کنگریچولیشن کنگریچولیشن ہیپی برتھ ڈے جی اور جی فرسٹ ایئر ریزلٹ سے پچھنے وقت لائے ان شاء اللہ سب تو پروگرام کے یہ آنند بالکل اگر ویلکم پروگرام ہی تو سے اور وے کہنا جی تو ان شاء اللہ تو تب پچھتنے بہو کو کہنا نو دگا بالکل تو سے نالج کی رول شام بالکل نیکسٹ میسج روکا لیتا ہے کہنا صرف دالی کلی ویچی ڈیر خوش پروگرام تھا چھی یو جہان مننا تھینک یو سو ویری مچ جی پروگرام سے نمو کڑے دا اور تو سے ٹول پخبلا ڈیر خوش ہے شاہ ویسے مجھے پوئٹری سے بہت زیادہ لو ہے اس لیے آپ مجھے بہت اچھے لگتے ہیں چھوٹی سسٹر آپ کی جی تھینک یو سو ویری مچ جی بالکل جی بس ننچ پہ سے دائیں گے نا ریڈیو من کرک مندی جی بالکل دے جمعے پش ریز مندی دش پہ 10-12 بجے بالکل زبر پوئٹری پروگرام سے رہا کبلا شہر سامنے دلائی سے جی ویچے ارور آپ اشتو نظم والا گواہ صحیح دائے اوکے جی کوشش بگو خوز کو ٹیم رسا بھی ہی نشتا دا کنا نشت بکوشش کو ویچے بائی پروڈکٹ کے لیے نہیں بس صرف آپ کے لیے شو سنتی ہو یو اور چوٹی سے سو اوکے جی بالکل دا غٹا خبر دا جی یو جہان مننا ہے تھینک یو سو ویری مچ ویچے گڈ گرما اینڈ السلام علیکم ویچے دا ایف ایم کولا راز وائی ویلکم اینڈ تھینک یو سو مچ نمبر کے لیے ویچی بھائی میں بہت زیادہ خوش ہوتی ہوں آپ کے شو کے لیے بھائی ہاں آئی ویری ویری لائک یو بھائی آپ بہت اچھے ہو اینڈ آپ کا وائس از ویری بیوٹیفل آئی ایم یور چوٹی سیس فرام ٹانک اوکے جی چوٹی سیس دیمو ٹانک نا جی یو جہان مننا خوش ہو لو سے تھینک یو سو سو ویری مچ ویچی بھائی پلیز نمبر بار بار
रिपीट करे क्योंकि न्यू है ओके जी बिल्कुल कोशिश में करे बार बार रिपीट कर ओके लेकिन एवरी दिन की जेर भी आता है नंबर नहीं करना जी बार बार नंबर भी आई जी कोशिश में कुछ बार बार रिपीट करो जी बिल्कुल जी 0332 9310 329 0332 9310 329 ठीक है यू जहान मानना जी दे मैसेज का बोलो नेक्स्ट वही जी भाई इंसान आज तक ऐसा कचरादान नहीं बना सका जिसमें वो नफरतें डाल दे नोर मैसेज में डेरा ख्वाजा खबर करे दा जी वही आपके टॉपिक के हवाले से एक बात करना चाहूंगी इंसान चाहे कितना अमीर क्यों ना हो जाए तकलीफ बेच नहीं सकता सकुन खरीद नहीं सकता देवा महसूद दे ठाक वजीराबाद जी देवा महसूद देर अक्षर खबर अच्छी थैंक यू सो वेरी मच बिल्कुल डीप वर्ड्स जी दी गना आगाद इस्तेमाल करी दीजिए देर पोजड़ा पोरी जी खबरा देवा महसूद दे ठाक ना जमा खोरे यो जहान मनना थैंक यू सो वेरी मच जी वैसे माशाल्लाह भाई आई महवेश फराम करक जी महवेश जी थैंक यू सो वेरी मच जी ओके जी वही वाह भाई वाह सलोमीना वेलकमीना पखेरीना जोड़ ताकड़ा वही सो शो दे सामा लश पश दो और देवा महसूद ये ठाक वजीराबाद न जी देवा महसूद जमा खोरे यो जहान मानना इन खुद जुमा देगा ना नन खुद सदा सदा शो देसा वही जी सलीम कटी खेल यमा और ज तैयार यमा प्रोग्राम था ओके जी सलीम कटी खेल से तो से रो गली वही यो जहान मना काल में कड़े हो सिग्नल दे वजह काल में काट शो यो सलीम यो जहान मनना वही जी सलाम संगे ओके जी थैंक यू सो वेरी मच थे मैसेज का वाले जी वही जी सलाम राज भाई आई एम हिना आफरीदी जुमा मुबारक हो ताता हां और हमी तो मिटे सलाम आजी वालेकुम सलाम थैंक यू सो वेरी मच तास्टो लहा जी जुमा डे डे मुबारक छ यो जहान मनना हिना आफरीदी मेरे इंतजार की राहत हो तुम मेरे दिल की चाहत हो तुम हो तो ये दुनिया है जैसे बताऊं कि मेरे लिए क्या हो तुम तन्हा हो जी ओके जी तन्हा यो जहान मनना है वही जी हेलो भैया कैसे हो भाई ओके जी दागा मैसेज दागा शामिल शवद है और नेक्स्ट मैसेज को जी वही जी भाई सब लिस्टनर को सलाम स्पेशल सलाम हमारे मैनेजर निजमान हटक को देवा महसूस दे ठैंक ना जी वजीराबाद ना देवा यू जहान मनना है और निजमान भाई बिल्कुल खवा जोर वे कहना नो आगत है तो से सलाम चिदावर से दो मोहर यू जहान मनना है थैंक यू सो वेरी मच मुझे अस्सलाम वालेकुम अस्सलाम वालेकुम भाई जान कैसे हो प्रोग्राम बहुत बहुत जबरदस्त है आपकी तरह जिंदगी की किताब के सबसे कीमती सफ़े वालिदैन है अपने वालिदैन की कदर खींचिए क्योंकि उन जैसा मोहले श्रेष्ठता दुनिया में दूसरा कोई नहीं जुमा मुबारक जी भाई जान मी खुशी खान खटक जी यकीनी खुशी खुशी जमा खोरे प्रोग्राम के वेलकम मैसेज कॉल यू जहान मनना डेरा खुशी खुशी खबरें दे कड़ी दी यकीनी ची वालिदैन कदर कवल पे चार दीजिए दगा रिश्ते ने मोल बदल नश्ता वही का ख्वास थे भी कहना ओके जी ठीक है ओके दा जी थैंक यू सो वेरी मच जी वही जी गजाजार शो की ओके जी थैंक यू بالکل جی تو غزہ شو چې دا غارو سره ردل شي شا بالکل جمعه په ورځ باندې شپې 10 نه 12 بجې پورې بیل ریډیو منټا شي شار چار کار کنه تو سره ردل شي جی صحیح دی بالکل دا موبایل کنه چې افسر گیم ریزلت دی کنه

साही रोशिहान यो जहान मनलाई थैंक यू सो वेरी मच दाचि दाइ जोड मेसेज बगे पते सबै दाइ कसरंगे गना दाइ कछि दा गजलजार प्रोग्राम दाइ सा छि आ कना छे यु छे वेलकम वेलकम सेवाद गाजमेट इज द शो के वेलकम सादा छे जोड मेसेज पते सबै जे आ बिल्कुल अगर प्रोग्राम हो रेजी विमोशा सेवाद कॉस्मेटिक्स बिल्कुल पाकिस्तान का प्रोग्राम हो 11 ना 12 बजे पूरी दे रहे जी विशा यो जहान में आरुषि खान थैंक यू सो वेरी मच जी आज सही बिल्कुल अगे सरा बिल्कुल दगा सही फ्रेश मैसेज से दादा खरो गली दे आरुषि खान यो जहान मन ना आएगा ना वैचे कदरदान एंड नजर वाले शिस्ता एंड हिस्ता डायमंड गुड़ गुलाब चंबेली की तरह मेरे प्यारे से अनमोल लवली वीआईपी स्वीट भाई जाने को अस्सलाम वालेकुम वालेकुम सलाम खुर्जानी यो जहान मनना क्यूट रुशी खानी स्वीट सिस्टर जानी इज्जत रोका वाले लोया खजशी वैसे वेलकम टू द शो आई एम फाल्कन बख्तनूर फ्रॉम नॉर्थ वजीरिस्तान हैसूर सरीनी शो इज वेरी नाइस ग्रेट हार्ट इज हाउ आर यू और यू स्पेशल सलाम टू यू मेरी तरफ से तमाम लिसनर को सलाम स्पेशल सलाम टू साबिर वजीर आर के वजीर प्लीज प्ले प्ले लैला खान सॉन्ग देखिए संदर ही नहीं विशा गजल ही विशा वहा यो जहान मनाना فالکن بختنور یو جہان مانن آئے جی یو جہان مانن آئے تھینک یو سو ویری مچ میں سے اسٹیشن ملا ہوں یو کال حامر کے گرو جی السلام علیکم جی السلام علیکم جی وعلیکم السلام سو کیسے خبر کے کم سے نا حضرت علی تنہا سے تنہا ماہ سے ابوز دلش کی کام دا زبا کو ٹھیک ٹھاک دے رہے ہیں میرے پاس تنہا سے تنہا سے موہدا بالکل خوخبل ادا آسبی تھی کیا نا پمش خوخبل ادا تیری جیتے رہی تھی کیا نا زکا چی دے سرا ہے شہر ہے سرا بالکل لشکی سے داغا تعلق میں استاد آئی جی شہر سڑی تھے خوب نا ورسی اس پہ ہاں جی زکا جی شعر سڑی سے دائے گا نا آغا خو شعری سے کہ میں دا کا نا آغا ہو دس اوئے ہوئے ہوئے سگنل دی وفا نہ اکھڑا جی پھر کو خوش اور دن کو شعری سے دائے گا نا کسو کیا ہے کہ نا چیزا کشینا اور بس دل تکی ویتا سپیشل کشینا بس جیزا اس کیو غزل تے اور وہاں کی دیشی آغا غزل بل بے ہی تیور نشی سڑی نا دے شیرے دا سی یو عجیبا شان دے سیچویشن دائے کنا بس دا کھلے کھلا انسان تھا ہے نو دا گا گفت سی کھم دائے کنا کھلے کھلے دیماغو کی ملاوی سی نو بیا آخر ٹھیم چھوڑی جی شان تنہا سے بھی جہان من دیکھا ہوں تھینک یو سو ویری مچ ہاں بالکل دی غزل زار جی تے مجھے پخ اگے لسنر دا ہے خوش خوش شیروں نے خر ری جی تو شعر خد ہے جی تو سٹڈیڈ ویلکم ہر کلے سڑی ماشی خو سگنل مو وفا ہونا کھڑلا یو بل کلر گرو جی السلام علیکم جی السلام علیکم تو سے ہاں بالکل کار ہونا ڈاپ چلو کالو نے مو سیکنڈ وقفہ نشتے بگیشا ماشاءاللہ اوریدون کو مینه دا تم ډیر کال مرسی غنا چاغه ډیر زړه سه شکریا ادا کوو بغه ډیر معذرت په دې خبره دا غوړو چې چونګې ټیم وفا نه کوي میسج وی او غنه علاوه سي پروگرام کې نور سلسله وی نو آیتو سه کال سه بیا بګه کی مو د ټایم ملاو شي او زنه پوتې شي اوریدون کې خو نه ډیر بخښنه معذرت جي نو مزید دا میسج شامل کا کچه ته پروگرام کې رو سره ٹیم تو سے کال روان دی بالکل جانے دے سے کال میں نر دی روان ہو کا پروگرام کے ٹیم رو سرائے بچت شو تو سے کال دے بیا ٹیم مر کوا ہو بل حال میں سے کہ چھ بیا ٹیم رو نہ ختم نشی پروگرام یو بل کال گورا جی دی تے ٹیم مر کوا اینا پاس میں شامل ہو جی

पचेरी पथाटक करक्षक लवागर उशिरनकर राजबाई हरके लयवायम उम्मीदाचे शबवे और इस बदे हां शाते रखेड़ी विठुल और इनको तमी सलाम वालेकुम सलाम रहमतुल्लाहि बरकातहू हो रेफाती जहान मनना ढेर अशार इज मते का लापाक ढेर करम ढेर से गड़ी जी तुसे काल दिला रो यो जहान मनना के बस कर राज भाई शायरी बस करो और मत रुलाओ इतना दर्द से भरी हुई शायरी ओफो वही कहना शेखीरा खान फ्रॉम बनो ये जहान मानना है हीरा खान फ्रॉम बनो जी भाई चिरे पधाटक राज भाई अल्लाह दे गुल ग्वाड़ा मा गुली गुलजार दे ग्वाड़ा मा और तो रुष्टिया हुआ है कहना चे तन्न वे कहना है दुमरा शेरुन खो मुंगा था चान दिवेले ओस्तासो स्टाफ वाले ता उठोला और इदन को दमी सलाम जी वालेकुम सलाम खुशोला उसे मैसेज को लियो जहान मानना है थैंक यू नेक्स्ट हरे पता टक भाई कहना चे राज भाई बर्बाद देखलू पुदे शेरुनो बने बस नोर बा सदर तवायो खो अल्लाह दे द सख्त ना होसा था आमीन सो मामीन जी टुटु तो से टोलो सराजे भाई चेरे पता टक राज भाई टोलो और इनको तमी सलाम अख्तर लल्ला था ओके जी इंजीनियर मसूद था तारिक लल्ला था निजमान भाई था इनाम भाई था अच्छा ओके जी सफदल्ला था रेहान भाई अच्छा रेहान भाई था नजीर भाई था मौलाना साहेब था शाहिद ला था टोल टीम था जी शुक्र ना पोते कहना टोल टीम था जी सलमोना और अख्तर ला था स्पेशल सलाम जी जजार सांग वाला फरमाइशी सोना दशा खपान से پال کر مختار نو تے میں خدا گا او بیا جی اجرے فات ہٹا کا اسی دن اچھا شکیلا وغیرہ اسی دن کے راز بھائی یو فرمائش کا ہو مزرت ہونا کنا لش کے میسج پہلے کیسا ہے او زکا کنا سے چا پہلے فرمائش کرے سے بیا دا فرمائشی پروگرام نہ دے کنا قربان پہ فرمائشی پروگرام نہ دارو نہ خپان شے جی او دا پروگرام چے دے کنا دا بے شاندے پروگرام دسا स्वीट भाई जानी बाजी वाह माशाल्लाह नजर न लगे वेल्टन वेल्टन बहुत ही वेल्टन शो है जब आप कॉल वाले से कहते हैं ना कि कॉल न करें फिर हम एसएमएस भी नहीं करते क्योंकि रूल तो सबके लिए एक है जी बिल्कुल खुल जाने यो जहान वरना खुश रहता उसे اچھے راز بھائی آنند میں دا فرمائش تھا کہنا کہنا یہ مکھا جو اول دے دمر مینا راک رچے مغرور دیکھڑا ماں اور سرانا دمر لرے لاڑے چھے رنزور دیکھڑا ماں لے کا ایمونگا اچھے پانچ کسان فرمائش تھا سب اگر تسے فرمائش نہیں کہوائے او بیامو دا زڑا نگوڑی کہنا زڑا جے تسے خپا نشے جے خو گورے زمین کہنا چھے فرمائشی پروگرام ندائے کہنا ایچ پینزہ کسانی چھے پینزہ ملگرینوں چھے پروگرام اور وہ ادام فرمائش تھا پورا ایک آئے ایسا وکم

दो वो कदर नहीं करता जी। चला मैसेज जी, ये जहान मना भाई जी कहते हैं स्वीट भाई जानी लोग कहते हैं तेरा सगा भाई थोड़ी है, या फिर मेरे दिल से पूछो कि मेरे लिए मेरा स्वीट भाई जानी क्या मुकाम रखता है। तो से सत मनुष्य जी कदर मनुष्य ये जहान मनना अरे पत हटा कोई चिराज भाई न हो बारान वशवार हो जला बारी खोशवा जी اسی چیتا ہے بران شویوی کنا دیر شاہ خبر دا بران دیر جو ضرورتا اللہ پاکتا خوش پرونے وکی جی ویچی ریپا تھڑک راز بھائی پیلا بو مو گوشی پرگرام رو دالا خو پو ووس نورا ملگری ہم پرگرام رو سرور وی کنا اچھا صحیح دا ریپا تیو جہان مننا ویچی میکر تو جہان سویٹ بیزانی ہر مسکراہٹ خوشی کی اظہار نہیں خوشی کا اظہار نہیں ہوتی کچھ مسکراہٹ صبر کا نام ہوتی ہے یو جہان مننا جانی خوب موتا اطلالا اطلال ایس ایم ایس کے تو سے لچ پہ آپ نے اچھا وہی کہنا چاہیے اپنے دکھ اللہ کو سنایا کرو لوگوں کو نہیں کیونکہ لوگ سن کر ہنسیں گے اللہ سن کر سنبھال